यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर दालबाट समाचार सुन्नुहोस्। राज्यमा भारतीय जनता पार्टी नेतृत्वाधीन एनडीए सरकारको तेस्रो पल्टको निम्ति सरकार गठन गर्नको निम्ति तत्पर भएको छ। वशिष्ठको अटल बिहारी वाजपेयी भवनमा आज भारतीय जनता पार्टीको विधायी दलको बैठक अनुष्ठित भएर विधायी दलको दलपतिको रूपमा डाक्टर हेमन्त विश्व शर्मालाई चयन गरिएको छ। यो बैठकमा केन्द्रीय पर्यवेक्षक जेपी नड्डा र सहयोगी पर्यवेक्षक नायब सिंह साइनीको उपस्थिति रहेको थियो। यसपछि एउटै स्थानमा एनडीएको विधायी दलको बैठक अनुष्ठित हुनेछ। बैठकमा एनडीएका विधायी दलका नेताको रूपमा डाक्टर हेमन्त विश्व शर्मालाई समर्थन गरिएको छ। बैठकपछि एनडीएका विधायी दलले राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई साक्षात गरी सरकार गठनको निम्ति दावी गरेका छन्। नयाँ सरकारले पर्सि औपचारिक रूपमा शपथ ग्रहण गर्नेछ। यसको निम्ति खानापाडा पशु चिकित्सा महाविद्यालय खेल मैदानमा व्यापक प्रस्तुति सुरु भएको छ। शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य अतिथिको रूपमा उपस्थित रहनुको साथै केन्द्रीय गृहमन्त्री अमित शाह, भारतीय जनता पार्टीका राष्ट्रिय सभापति नितिन नवीन लगायत अरू धेरै केन्द्रीय मन्त्री तथा एनडीए शासित राज्यका मुख्यमन्त्री उपमुख्यमन्त्रीहरूको साथै भारतीय जनता पार्टीका कतिपय ज्येष्ठ नेताहरू उपस्थित रहनेछन्। शपथ ग्रहण कार्यक्रमको निम्ति कामरूप महानगर जिल्लाले यानवाहन नियन्त्रणको विशेष व्यवस्था ग्रहण गरेको छ। कामरूप महानगर जिल्लाको आयुक्त स्वप्ननील पाल र यानवाहन प्रहरीका उपायुक्त जयन्त सारथी बराले हिजो एक संवादमा यो विषय घोषणा गरेका छन्। यस अनुसार पर्सि बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म कैनाधारादेखि विमानबन्दरसम्म लघु र धेरै गतिको वाहन चलाचल सम्पूर्ण रूपमा बन्द रहनेछ। कैनाधारादेखि जालुकबारीसम्म असम अभियान्त्रिक महाविद्यालय पोइन्टसम्म केवल सड़कको एउटी मात्रै यानवाहन चलाचल गर्ने अनुमति प्रदान गरिएको छ। यस सड़कबाट ट्रक, डम्पर लगायत गधुर वाहनहरूको चलाचल गर्ने छैन। सर्वसाधारणको असुविधाको निम्ति राष्ट्रिय राजमार्गको परिवर्तन जीएस रोडलाई व्यवहार गर्नलाई र विमानबन्दरमा जाने यात्रीहरूलाई कम्तीमा पनि 2 घण्टा अघि नै जानलाई अनुरोध गरिएको छ। टिभिकेका मुरब्बी सी जोसेफ विजयले आज बिहान 10 बजे तमिलनाडुका नयाँ मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएको छ। चेन्नईमा अनुष्ठित भएको शपथ ग्रहण कार्यक्रममा श्री विजयसँग अन्य 9 जना मन्त्रीले पनि शपथ ग्रहण गरेका छन्। तमिलनाडुमा 234 जना विधानसभामा 120 जना विधायकको समर्थन प्राप्त गरेपछि हिजो राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकारले श्री विजयलाई मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्न आमन्त्रण गर्नुभएको हो। लोकभवनको तर्फबाट जारी गरेको प्रेस विज्ञप्ति अनुसार राज्यपालले श्री विजयलाई 13 मे अथवा यस अघि विधानसभामा आस्थाको भोट माग्नलाई निर्देश दिनुभएको छ। राज्य सरकारको कृषि विभागको प्रचेष्टा र कृषिजात र प्रसंस्करित खाद्य सामग्रीको बिक्री विकास प्राधिकरण एपिडारको सहयोगमा हिजो बास्का जिल्लाका कृषकहरूद्वारा उत्पादित 20 मेट्रिक टन मौरीको रस अमेरिका युक्त राष्ट्रलाई बिक्री गरिएको छ। यस उपलक्ष्य खानापाडाको कृषि भवनमा आयोजित एक कार्यक्रममा कृषि विभागका आयुक्त सचिव अरुणा राजौरियाले

यो कार्यक्रम औपचारिक रूपमा उद्घाटन गर्नुभएको छ। आकाशवाणीको 90 वर्ष सम्पूर्ण भएको उपलक्ष्यमा आकाशवाणी कोक्राझार केन्द्रले आज कोक्राझार ताराका गृह प्रेक्षागृहमा लोकसङ्गीतको एक विशेष कार्यक्रम आयोजन गरिएको छ। लखिमपुर जिल्लाको ढकगवाना महागुलुई छपडीमा अनुष्ठित ऐतिहासिक फाट बिहु आज अन्त पर्नेछ। गुवाहाटी उच्च न्यायालयले गुवाहाटी महानगरीको छेउमै लागिरहेको गढभङ्गा संरक्षित वनाञ्चल वन्यप्राणी अभयारण्यको रूपमा घोषणा गरेको अधिसूचनालाई बातिल गर्ने सन्दर्भमा राज्य सरकारलाई जाननी जारी गरेको छ। परियाल र समाजलाई मातृहरूले अघि बढाएको अन्यबद्ध अवदानको सम्मान जनाउने उद्देश्यले आज विश्वव्यापी मातृ दिवस पालन गरिएको छ। असममा पनि यो दिवस पालन गरिएको छ। यस उपलक्ष्य मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले मातृ दिवस उपलक्ष्य आफ्नो वार्तामा सबै मातृहरूलाई श्रद्धा ज्ञापन गर्नुभएको छ। आइपिएल क्रिकेट प्रतियोगितामा गत रात्री जयपुर सवाई मानसिंह स्टेडियममा अनुष्ठित एक खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई 77 रनले परास्त गरेको छ। सुन्दै हुनुहुन्छ समाचार पूरा भयो।

नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महोबा शाखाबाट बोलिरहेको छौँ। यो कार्यक्रम मेडमको 411.5 मिटर तदनुसार 729 किलोहर्जमा र एफएम बेन्डको 101.6 मेगाहर्जमा प्रसारण भइरहेको छ। समय अहिले बेलुकीको 3:21 र 33 सेकेन्ड भएको छ। यसका साथै म भास्कर दाल श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। कार्यक्रमको सुरुवातमा प्रस्तुत छ उद्घोषकले मन पराएका केही गीतहरू। यो गीत सुन्ने क्रममा पहिलो गीत स्वीकार्नुहोस् कृष्ण मिजारको स्वरमा।

कर्ण मिजाले गाएको यस गीतका साथै आजको गीतको कार्यक्रम यतिमै सकिन्छ। हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत म वसाकाबाट बोलिरहेको छौँ। समय अहिले बेलुकीको 3:45 हुने आँटेको छ। यसका साथै आजको सम्पूर्ण कार्यक्रमै सकिन्छ। भोलि अपरान्ह 3:15 सम्मको लागि आज्ञा दिनुहोस्। नमस्कार।